0: مزہ سامعین کرام، معطر مہکتے ہوئے ذہنوں کے ساتھ فریش فریش فریش فریش مارننگ میں آپ کو یہ پیغام دینا ہے کہ موسم آپ کو پتا ہے تبدیل ہو رہا ہے، چینج ہو رہا ہے، سردی کی آمد آمد ہے اور بہار کی جانے جانے کی رخصتی ہے. تو آپ خود سوچیں کہ موسم کا تغیر و تبدل جو ہے اس میں کتنی باتیں حکمت کی چھپی ہوئی ہیں. جہاں پر یہ کہا جاتا ہے کہ جی موسم چینج ہو رہا ہے، جو آپ کو بتائیں موسم کی سمپٹمز کیا ہوتی ہیں، آپ کو خود بھی اچھی طرح معلوم ہے کہ کیا ہے وہ فلو وغیرہ. میں اب اللہ تعالیٰ ہم سب کو محفوظ رکھے، آپ سب کو اچھی طرح بتائے، تو اس لیے رہنے ہی دیں تو بہتر ہے. لیکن بدلتے موسم کا ہماری زندگیوں پر بڑا اثر پڑتا ہے. ایک خوبصورت سا پیغام بدلتے موسم کا ہمارے لیے کہ ہر یہ جو موسم ہے، جیسے موسم بدلتے ہیں ایسے انسان کی طبیعتیں بھی ہوتی ہیں، ان کے مزاج کبھی اپس اینڈ ڈاؤنز ہماری زندگی میں آتے ہیں. یہ حالات کے حوالے سے ہے، ہمارے موڈ کے حوالے سے موسم کو لیا جائے تو کیا خیال ہے آپ کا؟ کبھی ہمارا موڈ اچھا ہوتا ہے، کبھی ہمارا موڈ آئس کریم کھانے کا ہوتا ہے، کبھی ہمارا موڈ برگر کھانے کا ہوتا ہے. یہ میں چھوٹی چھوٹی باتیں ہیں تاکہ موڈ بڑا سافٹ ٹچ رہے. آپ کہیں گے کہ بھائی ثقیل پروگرام جو ہے نا آشا اختر پلیز بند کریں، ہلکے ہلکے دھیمی دھیمی موسیقی ہو، دھیما دھیما ٹچ ہو. اور کبھی کبھی یہ موڈ ہوتا ہے بس وہ ویلی ویلی ویلی، بس میں ویلی رہاں ہر ویلے. تو ایم دوسری بڑا آج کل وائرل ہوئی ہے یہ مووی، میں نت نئے رنگ برنگے سوٹ پاواں تے ویلی ویلی ویلی رہنا مینو بڑا چنگا لگتا. ازرائے تذکرہ میں نہ کوئی مقصد، میں نے کوئی پروگرام ترتیب نہیں دیا تھا، لیکن ازرائے تذکرہ یہ بات آ گئی. اور مجھ سے زیادہ کون یہ چاہتا ہوگا کہ لیکن یہ جی یو کے ہے، یہ یاد رکھنا ہے بچوں. پھر آپ کو پتا ہے سارے کیا کہتے ہیں کہ تمہیں کہا تھا نا ادھر ٹکے بیٹھ جاؤ، نہیں ٹکے بیٹھتی تھی نا، اب آؤ ہمیں کیا سناتی ہو یہاں پہ ایسے. الحمدللہ الحمدللہ ایوری تھنگ ماشاء اللہ. پھر موڈ ہوتا ہے بس لانگ ڈرائیو پہ نکل جائیں، اور موسم کی رنگینی کو کبھی بارش ہو رہی ہے دھیرے دھیرے ہلکے ہلکے، کبھی پھوار برس رہی ہے ایک دم سے در در در در در در در، میں بڑے آرام سے موڈ ہوتا ہے بس بس درود پاک کی تسبیح ہو یا ہم بس اللہ تعالیٰ سے باتیں کر رہے ہیں، تو ونڈو پہ دڑ دڑ تھا جب لگتی بس اللہ سے باتیں ہو رہی ہیں، سبحان اللہ. یہ بھی ایک موڈ ہوتا ہے. پھر آپ لانگ ڈرائیو پہ ہیں تو اچانک سے، اور عائشہ اختر کی تو جان اس وقت اللہ کے حوالے بالکل صحیح اللہ یاد آتا ہے، او یا خدا یا رحم، جب اسپیشلی بجلی کڑکتی ہے. میری بجلی نے کہا ہے کہ دھیرے دھیرے چلو، سلولی سلولی سلو پیس پہ چلتے ہیں. بجلی کڑکی، آہ یا خدا یا رحم، اللہ بڑا یاد آتا ہے. ویسے آپ سب کو پتا ہوگا ہمیں اللہ کب کب یاد آتا ہے، بہت شدت سے. کتنا رحیم ہے، کتنا کریم ہے، ہمیں کتنا سکون دے دیتا ہے اور تسلی ملتی ہے کہ دھیرج رکھیں، کوئی بات نہیں، یہ بھی زندگی کا خاصا ہے، اس کو لے کے چلیں آگے بڑھیں. پھر کبھی موڈ ہوتا ہے بارش میں، ارے پاکستان کا موسم یاد آ گیا، پکوڑے اینڈ چائے بس. اور وہ تو وہاں پہ آپ کو پتا ہے نا کہ چھتیں جو ہوتی ہیں، اور وہ مومنٹس جو ہوتے ہیں نا موسم کو انجوائے کرنے والے، یہاں پہ بھی بالکنیز وغیرہ ہوتی ہیں، یہاں پہ بھی بہت کچھ، خیر بہت اللہ کا شکر ہے، پردے پیچھے ہٹائے، اندر سے گرم کوزی گھروں میں بیٹھ کے وارم وارم ٹچ کے ساتھ، ٹھنڈے ٹھنڈے ٹچ کا امیزش، اور رنگوں کی امیزش اور موسموں کی امیزش کے ساتھ آپ نے یہاں پہ کافی بڑی پسند، کافی کیپچینو ہو اور ٹی ہو بھائی، دیسی کڑک چاہ، آئے ہائے جو من پسند جن کی کڑک چاہ ہوتی ہے. آج میں نے کہا کہ موسم تو نے ہمیں بیدار کر دیا ہے، تیرا شکریہ اے موسم. اچھا یہ بھی مزے کی بات ہے کہ اس وقت میں نے جو ہولڈ آن آپ کے لیے سانگ رکھا ہے بالکل اکارڈنگ ٹو دا ویدر ہے. आपको इतना पसंद आएगा, लेकिन हमेशा की तरह घड़ी के ऊपर नजर है। एक मिनट में ब्रेक के बाद हमारे साथ ठहरे रहिएगा। आपका मनपसंद आज सब आपके मनपसंद सॉन्ग्स हैं जी, मेरे पास मनपसंद सॉन्ग्स हैं। आप खुश हो जाएंगे, आपकी तबीयत हल्की फुल्की लाइट लाइट। और आज का प्रोग्राम हमने लाइट पेस पे मध्यम धीरे धीरे सुरों के साथ, कभी हाई सुर है, कभी टच है मौसम की तरह, हाई वॉल्यूम लो वॉल्यूम, कभी मौसीकी के रंग जो है ना मौसम की तरह अगर हम बना लेंगे, आपने कहना है वाओ आज का प्रोग्राम दिल जीत गया भाई, क्या बात है, थकावट उतर गई, आपका यही मूड तो हमने बहाल रखना है टिल द एंड। मिलते हैं जी इंशाल्लाह आफ्टर द ब्रेक।
1: ब्रैडफोर्ड एशियन रेडियो ऑन 1413 AM, DAB+, मोबाइल ऐप एंड ऑनलाइन एट bradfordasianradio.co.uk। दिस इज ब्रैडफोर्ड एशियन रेडियो।
2: And the winner is...
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: से पाकिस्तान जाने वाले मुसाफिरों के लिए खुशखबरी,
6: अब नीरपुर ट्रेवल्स एंड टूर्स आपके लिए लाए हैं
5: सस्ते फ्लाइट टिकट, वीजा सर्विसेज,
6: उमरा ज़ियारत और हॉलीडे पैकेज,
5: तेज तरीन कार्गो और मनी ट्रांसफर सर्विस का बेहतरीन इंतजाम,
6: यानी आपके लिए मुकम्मल तफरी सहूलियात का वाहिद मरकज
7: मीरपुर ट्रेवल एंड टूर्स, 391 ग्रेट होटल रोड ब्रैडफोर्ड।
6: जब चाहे कॉल मिलाएं
5: 01274781168।
7: मीरपुर ट्रेवल्स।
8: मीरपुर
5: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
6: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL।
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644।
7: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
0: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
6: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
0: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
6: और खुशबू लज्जत और जायका खुद कहे कि मंगला केटरिंग से आया है।
0: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8 ATY,
6: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK। दुल्हन वो जो पिया मन भाई,
0: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
6: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
0: बालियां अंगूठियां और हार,
6: जो दुल्हन करे सिंगार,
0: आज ही मामू काके की दुकान,
6: खालिस सोने की पहचान,
0: पाकिस्तान ज्वेलर से शरीफ लाइए
6: और दुल्हन के चर्चे घर घर पहुंचाइए,
0: आपकी शान
6: हमारी आन,
0: क्वालिटी की पहचान,
6: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane ब्रैडफोर्ड BD95ER 01274491442।
0: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
6: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
0: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
6: 30 साल ब्रैडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर,
0: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
6: 33 Wetley Lane ब्रैडफोर्ड 01274201679।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
9: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए, ओपन 7 डेज, पल्स सी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। अरे ये पूरे ब्रैडफोर्ड में क्या है शोर,
10: आपको नहीं पता, ऑफर्स इन मेनिंगम स्टोर, रोजाना ताज़ा सब्जियाँ, फल, फ्रूट, सलाद, मीट,
8: चिकन, आटा, दाल, चावल और मसाला क्वालिटी में सबसे आला और सर्विस में सबसे भाला।
6: हर सम्त मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर। मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX। फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश। मैनिंगम सुपर स्टोर,
8: मैनिंगम सुपर स्टोर।
1: ब्रेडफोर्ड एशियन रेडियो, आवर वॉइस योर चॉइस। Bradford Asian Radio. Call the studio now. 01274 306677.
0: जी बिल्कुल, मुझे सामईन इकराम, प्यारी प्यारी सी आवाज, आपकी जानी पहचानी, आपकी होस्ट, आपकी प्रेजेंटर, आपकी मेजबान आयशा अख्तर जी, लिखने वालों ने भेजा है वेलकम वेलकम वेलकम। जी मैं कह देती हूँ जी वेलकम, आप सबको वेलकम। हाँ जी, वंस अगेन वेलकम टू ब्रॉडफोर्ड एशियन रेडियो 1413 AM पर। आपकी आमद जो है हमारे प्रोग्राम को अब चार चांद तो बहुत ही एक कॉमन सा सेंटेंस हो गया। हमारी महफिल का लुत्फ दोबाला करने में आपकी मौजूद सामईन इकराम आमद जो है बेहतरीन रोल प्ले करती है, रोल अदा करती है। क्या ऐसा नहीं है, आप भी बताएं। बिल्कुल, क्योंकि ये प्रोग्राम खालिस्तन आपके लिए होता है और आपकी चाहत, और वो कहते हैं ना कि जितना गुड़ डालेंगे उतना ही मीठा होगा। इन प्रोग्राम्स को, स्पेशली मेरे प्रोग्राम्स की चाशनी जो है बहुत बढ़ा देती हैं। ओ माशाल्लाह, मेरी नज़र पड़ी है जी, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, बड़ा ही खूबसूरत सा यहाँ पे रखा गया है जी रेडियो टीम की तरफ से। ये एक छोटा सा स्टिकर कह रहे हैं, लोगो कह लें, ब्यूटीफुल माशाल्लाह, थैंक यू जी रेडियो की टीम। मुझे मेरी नज़र बहुत खूबसूरत, एक क्या ही खूबसूरत माशाल्लाह है राइटिंग, अल्हम्दुलिल्लाह जी। सामईन इकराम, brafordasianradio.co.uk हमारी वेबसाइट है और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 है जी। आपके लिए आपकी पसंद का मौसम के मुताबिक एक खूबसूरत सा सॉन्ग जो है होल्ड ऑन किया हुआ है, जाना कहीं नहीं है और हमारे साथ यूं ही ये सफ़र तय करें। कहीं भी आपको बोरियत हुई तो आप मुझे कॉल कर सकते हैं और मुझे बता सकते हैं भाई यहाँ पे थोड़ी सी बोरियत फील हो रही है। आप अपनी मनपसंद मौसीकी और अपनी मनपसंद सॉन्ग को इसमें ऐड कर दें, नया एडिशन भी हो जाएगा, आपकी तबीयत भी बहल जाएगी। शिकवा तो हमने सुनना ही नहीं और शिकायत हम कभी करते नहीं, क्या ख्याल है। आइए बढ़ते हैं एक खूबसूरत से ब्यूटीफुल सॉन्ग की तरफ और फिर अपने प्रोग्राम को आगे बढ़ाते हैं। आपके लिए खूबसूरत सा सॉन्ग मौसम के मुताबिक।

0: لینا، جبکہ اسلام نے ہمارے لیے وراثت میں کیوں، کیسے، کن مراحل کے لیے یہ رکھا ہے سارا کچھ، تناسب، ایمانداری، اور وہ کیا کہتے ہیں، ایک معصوم بچی جو ہوتی ہے، مرہون منت، کمزور جان ہے نا عورت، کمزور جان ہے نا بچیاں، تو وہ آپ نے بس حق ادا کر دیا جی، اس کو بس یہ سر پہ ہاتھ رکھ کے، پتر ہوں ایس گھر چلی ہے، اتھے تیری ڈولی ٹوڑی آ تے تیرا جنازہ ہی اس گھر چواں بچاری دی کچومر نکال دیتا جاوے، او دا بچاری دا حشر نشر ہو رہا، نہیں پوچھنا آگے سے کیا کیا، کیا کمی کی ہے ہم نے تمہیں دینے میں بھائی، اور آگے جو اس کی جو وہ جو کچھ اس کے ساتھ، اس سے مبرہ کہ وہ جی آگے چلے اچھا ماحول ملتا ہے، یا جس طرح کا پھر اس کی قسمت کہہ دی جاتی ہے، کئی جو معصوم جانے ہیں وہ چولہا جلنے کی وجہ سے دنیا سے ان کا بہانہ بنا دیا جاتا ہے، چولہا پھٹ گیا تھا، کیا کیا کچھ نہیں ہوتا، میرے سے زیادہ آپ کو پتا ہے بچیوں کے ساتھ کیا کیا کچھ نہیں ہوتا، آپ کو میرے سے زیادہ پتا ہے، اور جہیز کے نام پہ جی ادھر سے بھی جی ڈیمانڈ بھی آ رہی ہے اور ادھر سے دیا بھی جا رہا ہے، کون اس کا ذمہ دار ہے؟ اور اصل جو وہ کہتے نا کہ ساری رات روندے رہے تو صبح دیکھا تو کوئی بھی نہیں مریا والا حساب ہو گیا، وہ تسی سارا کچھ کر دے، انہوں بیچاری سارا کچھ دیتا، وہ وہ جڑا حق وا وہ جینا حرام، چار بجے تو نیچے پنجے اتر کے آ تو تھلے اتر کے آ تو جا کے سارے کار دے کام کر تے تو کار دی بس کیا کیا کیا کیا کیا کہاں تک سنو گے، کہاں تک سناؤ، کیا کا کچھ ہوتا ہے، اس کی بجائے ایک وہ کہتی ہے کہ ایک چھوٹا سا پیس اپنے گھر کا جو ہے، نہیں آپ کے پاس بڑی بڑی وراثتیں لیکن اتنا جس کو اللہ تعالیٰ نے بہت کچھ دیا ہے، وہ ایٹ لیسٹ ایک زمین کا ایک چھوٹا سا ٹکڑا اپنی بیٹی کو دے دے، جس میں وہ گھر عزت سے، چاہے وہ کہتے ہیں نا کلی ہوئے، اپنا کار ہوئے ہے، چاہے ایک کمرہ اس کے ساتھ کچن باتھ روم دس اینڈ دیٹ، ہلکا سا چھوٹا سا اس کو دے دیں تو کیا اس میں کوئی قباحت ہے، بجائے اس کے کہ دنیا جہان آپ نے اس کے سر منڈ دی، جسے کہتے ہیں چل تو کہتے ہیں ہمارا فرض پورا ہوا، ہم نے اپنے گلے سے بلا اتاری ہے یا فرض پورا کیا ہے، بس جی بیٹیاں آگے بھی دیکھ ہماری اتنی بیٹیاں ہیں، ان سارے مسئلے مسائل کو آپ جب بیٹی کو رخصت کرنے لگتے ہیں تب سوچا کریں، بجائے اس کے کہ پھر بعد میں سر پکڑ کے بیٹھ کے روئیں، جب آپ رخصت کرنے لگے ہیں، جب آپ کہیں رشتہ اور پھر مسئلے مسائل جو بھی ہیں بخیر و خوبی ان کو انجام دیں، اصلاح کریں، جب آپ گلے سے بلا تو وہ تو کہیں گے آپ کو بلا کے طور پہ اتار دیا گیا ہے، پھر آگے جا کے اس کا کیا حشر ہوتا ہے، سوسائٹی کیسے سفر کر رہی ہے، ان ساری چیزوں کو کس نے دیکھنا ہے، شی از رائٹ ڈاکٹر سمینا، شی از رائٹ، وہ کہہ رہی ہے کہ پھر آپ نہیں جی یہ بھائی کا ہے تمہارے بھائی کے لیے وہ آئے گی، پھر وہ اس نے تو یہاں تک بھی بات کہی کہ جی آپ، میں تو خیر جی جس کا حق ہے جو بھی ہے وہ کھائے آن کے، کسی کو بھی نہیں کہ وہ باہر سے لے کے آئے ہیں یا نہیں ہیں، لیکن وہ ڈاکٹر صاحبہ نے تو یہاں تک کہا کہ بھی آپ گھر کی لڑکی کو یہاں پہ آن کے اتنی فیسلٹیز پرووائڈ کر رہے ہیں، اپنی نو تسی چک کے باہر پھینک رہے ہیں، انہیں امپاور کرو، امپاور کرو اپنی بیٹی کو، امپاور کرو، اور پھر وہ بھی کسی کی بیٹی ہے جو آئی ہے، اس کے لیے بھی اچھی سوچ کرو، اپنی گھر کے معاملات کو آپ جب ایک رشتے داریوں میں پڑھتے ہیں، اور مجھے ان کی ان کے اتنے وراثت کے حوالے سے اتنے میں نے کلپس دیکھے کہ میں واقعی میں بھی سوچنے پر مجبور ہو گئی، اور مجھے بہت ہی اچھا لگا کہ ایک پرسکون سا گھر جو ہوتا ہے نا، وہ ہر لڑکی کی ایک خواہش ہوتی ہے، ایک ڈریم ہوتا ہے اس کا، اللہ کرے کہ ہم سب کو یہ اپنے معاملات جو ہیں وہ حسن اسلوبی سے نبھانے کا ہنر آ جائے، سلیقہ طریقہ آ جائے، بات بنانے کا فن آ جائے، بات ہماری بن جائے، تو یہ بہت سی اس میں فیڈ بیک بھی ہوتی ہیں، بہت سی ریزنز بھی ہوتی ہیں، بہت کچھ ہوتا ہے، لیکن پھر بھی ہم سب کو اپنی بچیوں کے بیٹر فیوچر کے لیے سوچنا ہے، آنے والی کے لیے بھی سوچنا ہے، उसको जहन्नम, अस्तग़फिरुल्लाह ना करे अल्लाह, मेरा मतलब कहने का कि जहन्नम की जिंदगी तो नहीं ना किसी की भी बनानी, उसको भी अच्छे माहौल में रखना है, अपनी बच्ची के बारे दोनों के बारे में सोचना है, बैलेंस रखना है। तो इस तवाज़न को मैं उम्मीद करती हूँ कि हम सब जरूर मद्देनजर रखेंगे। तो चलें, बातों बातों में हमारी इस वक्त ब्रेक का भी टाइम होगा और मिलते हैं आफ्टर द ब्रेक।
1: Bradford Asian Radio on 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: बैफुट से पाकिस्तान जाने वाले मुसाफिरों के लिए खुशखबरी,
7: अब मीरपुर ट्रेवल्स एंड टूर्स आपके लिए लाए हैं
6: सस्ते फ्लाइट टिकट, वीजा सर्विसेज,
7: उमरा ज़ियारत और हॉलीडे पैकेज,
6: तेज तरीन कार्गो और मनी ट्रांसफर सर्विस का बेहतरीन इंतजाम,
7: यानी आपके लिए मुकम्मल तफरी सहूलियात का वाहिद मरकज
8: मीरपुर ट्रेवल एंड टूर्स, 391 ग्रेट होटल रोड, बैफुट।
7: जब चाहे कॉल मिलाए
6: 01274781168।
8: मीरपुर ट्रेवल्स।
9: मीरपुर
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंटीपर ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
0: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
0: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने कि खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
0: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज .UK। दुल्हन वो जो पिया मन भाए,
0: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
0: बालियां, अंगूठियां और हार,
7: जो दुल्हन करे सिंगार,
0: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
0: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
0: आपकी शान
7: हमारी आन,
0: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 Duffield Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
0: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
0: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर,
0: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
7: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
7: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
10: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.

0: अजी कोई पत्थर से ना मारे मेरे दीवाने को, क्या ही खूबसूरत गीत था। और इससे पहले आपको एक खूबसूरत जोक भी इसी गीत से मुतालिक सुनाया था। उम्मीद करते हैं कि जोक भी आप सुनने वालों को पसंद आया होगा। और आवारा गर्दे शहर को पत्थर न मारना, आवारा गर्दे शहर को पत्थर न मारना, आदाब आशना न सही, आदमी तो है। और इस वक्त हमारे साथ लाइन पे मौजूद हैं जी, आप अपनी माइक खोलिए और बोलिए जी, हमारे मेहमान
1: जी। अस्सलाम वालेकुम।
0: जी वालेकुम अस्सलाम, क्या नाम है आपका?
1: मेरा नाम इफ्ती खान जी।
0: इफ्ती खान, इफ्ती खान वेलकम जी एन। जी जी, आज क्या सुनाएंगे आप?
1: आज एक दास्तान है, थोड़ी सी बात हुई है किसी के साथ, तो उस पे एक छोटा सा शेर है।
0: जी जी जी,
1: किसी को मैं शेर सुनाना चाहता हूँ, अगर वो सुन रहे होंगे तो वो समझ जाएगा।
0: जी जी जरूर जरूर,
1: अगले मुजाहरे में आपसे फिर उसका जवाब भी दे।
0: ठीक है ठीक है।
1: तो शेर ऐसे है कि किसी ने अपनी तारीफ में पूछा तो हमने उसको ये बोला कि पत्ती पत्ती, क्वेश्चन उसका ये था कि पत्ती पत्ती गुलाब हो जाती,
0: हर कली में बेखाब हो जाती,
1: पत्ती पत्ती गुलाब हो जाती, हर कली
0: में बेखाब हो जाती, तुमने डाली ना,
1: तुमने डाली ना होती मैं फिजा नजरें,
0: वरना शबनम
1: शराब शराब हो जाती।
0: और इसी के हवाले से एक शेर मुझे याद आ गया ना, कि तुम्हारी बेमुरवती ने लाज रख ली बादा खाने की, तुम्हारी बेमुरवती ने लाज रख ली बादा खाने की, तुम आंखों से पिला देते तो मैं खाने कहां जाते।
1: जी जी, बहुत अच्छा था। उसका जवाब ये है जी।
0: जी जी,
1: जवाब मेरे वाले शेर का ये जी था जी, फिर आगे बोलता बंदा
0: जी जी,
1: पत्ती पत्ती गुलाब क्या होगी,
0: आहा
1: पत्ती पत्ती
0: गुलाब क्या होगी,
1: हर कली
0: में बेखाब क्या होगी,
1: तुमने ना डाली होती मैं फेरा नजरें, वरना शबनम शराब क्या हो।
0: आहा, क्या कहने क्या कहने। जी जी जी जी, बहुत शुक्रिया आपका हम अदा करते हैं। और अब माइक हम खोलते हैं और जो हमारे साथ एम के, आप दोबारा कुछ सुनाइए
2: जी।
0: जी जी, आप सुनाइए
2: जी, मैं गजल पढ़ती हूँ।
0: जी जी सुनाइए।
2: दश्त में कैस नहीं कोह पे फरहाद नहीं,
0: क्या कहने वाह वाह,
2: दश्त में कैस नहीं कोह पे फरहाद नहीं, है वही इश्क की दुनिया
0: मगर आबाद नहीं। बहुत खूब बहुत खूब।
2: रस्म उल्फत में रवा शिकवाए बेदाद नहीं,
0: रस्मे
2: उल्फत में रवा शिकवाए बेदाद नहीं, ये तो कम ज़र्फ़ी है जज़्बात है फरियाद नहीं।
0: बहुत खूब बहुत खूब।
2: वो मेरी खाक नशीनी के मजे क्या जाने, वो मेरी खाक
0: नशीनी के मजे क्या जाने,
2: जो मेरी तरह तेरी राह में
0: बर्बाद नहीं। बहुत खूब। कहते ना कि लिखी, कहते ना लिखी है वही दश्त नवर्दी नसीब में फिर से, लिखी है वही दश्त नवर्दी नसीब में फिर से, कोई उसी की तरह हू बहू पुकारता है। जी जी सुनाइए।
2: ढूंढने को तुझे वो मेरे ना मिलने वाले, ढूंढने को तुझे वो मेरे ना मिलने वाले, वो चला है जिसे अपना भी पता
0: याद नहीं। बहुत खूब।
2: एक जंजीरे तरीकत में बंधे हैं दोनों, एक जंजीरे
0: तरीकत में बंधे हैं दोनों,
2: दोनों इश्क पाबंद सही हुस्न भी आजाद
0: आजाद नहीं। बहुत खूब।
2: अर्श वाले न सुने सारी खुदाई सुन ले, अर्श वाले न सुने सारी खुदाई सुन ले, इस कदर पस्त मजाके लबे फरियाद नहीं।
0: बहुत खूब बहुत खूब। कहते हैं ना कि लौट आती है मेरी शब की इबादत खाली, लौट आती है मेरी शब की इबादत खाली, जाने किस अर्श पे रहता है खुदा शाम के बाद।
2: वाह जी कमाल जी। रूहे बुलबुल ने खजा बन के उजाड़ा गुलशन,
0: रूहे बुलबुल ने खजा बन के
2: उजाड़ा
0: गुलशन,
2: फूल कहते रहे हम फूल हैं
0: सयाद नहीं। क्या कहने। और
2: हुस्न से चूक हुई इसकी है तारीख गवाह,
0: बहुत
2: हुस्न से चूक हुई
0: इसकी है तारीख गवाह,
2: इश्क से भूल हुई हो ये मुझे
0: याद नहीं। बहुत खूब बहुत खूब।
2: बेरब्त माँ पे मिजराब फुगा रख दी थी, बेरब्त माँ पे मिजराब फुगा
0: रख दी थी,
2: मैंने एक नगमा सुनाया था तुम्हें
0: याद नहीं। बहुत खूब।
2: قفص و بلبل و گل سب ہیں یہ فانوس خیال، قفص و بلبل و گل سب ہیں یہ فانوس خیال، تیری ہستی سے زیادہ کوئی صیاد
0: صیاد نہیں. بہت خوب.
2: کھول قاموس سے محبت ور کے عشق الٹ، کھول قاموس سے محبت ور کے عشق الٹ، حسن کو مانے یک لفظ وفا یاد نہیں.
0: بہت خوب بہت خوب.
2: لاؤ ایک سجدہ کروں عالم بدمستی میں، لاؤ ایک سجدہ کروں عالم بدمستی میں، لوگ کہتے ہیں کہ ساغر کو خدا
0: یاد نہیں. بہت خوب.
2: دشت میں قیس نہیں، کوہ پہ فرہاد نہیں، ہے وہی عشق کی دنیا مگر آباد
0: آباد نہیں. بہت اچھے بہت اچھے. اور آپ سیکرٹ، آپ اپنی مائک اوپن کیجیے، انمیوٹ کیجیے، آپ سے سنتے ہیں.
3: جی
0: جی جی
3: جی ضرور. میرے پاس ایک نظم.
0: جی جی عنایت کیجیے.
3: لکھا ہے شاعر نے کہ کیا لگا تھا، کیا لگا تھا کہ خود کو مجھ میں نچوڑ دو گے، پھر ہم سے پوچھو گے غم ہمارے جب دل بھرے گا تو چھوڑ دو
0: تو چھوڑ دو گے. بہت خوب
3: بہت شکریہ. تو بتاؤ جانا، تو بتاؤ جانا، یہی لگا تھا یہ ایک بے ذرر سا جو ایک لڑکا عاجزی کا لباس اوڑے گلیز لوگوں میں جی رہا ہے، بہا کے آنسو عتاب عبرت بہت تسلی سے پی رہا ہے.
0: بہت خوب بہت خوب.
3: بہت ہی چپ ہے تو چپ رہے گا، بہت ہی چپ ہے تو چپ رہے گا، کہ روشنی بھی یہ کہہ رہی تھی کہ کیا اندھیرا ہی گپ رہے گا.
0: بہت خوب بہت خوب
3: بہت شکریہ. تو ایسی سوچے غلام دل سے نکال پھینکو، اگر اندھیرا یہاں پہ آئے تو اس پہ میری وشال پھینکو.
0: بہت خوب
3: بہت شکریہ. وشال جانا، وہ شال جانا جو ہم نے سورج سے تیری خاطر ادھار لی تھی، وہ شال جانا کہ جس میں ہم نے خزاں چھپا کے تمہاری خاطر بہار
0: لی تھی. بہت خوب
3: شکریہ. اگر وہ پھر بھی نہ پیچھا چھوڑے، ارے اگر وہ پھر بھی نہ پیچھا چھوڑے تو اس کو کہنا کہ مجھ کو اس نے یہ کہا ہے کہ روشنی کی نہ فکر کرنا، کسی سے میرا نہ ذکر کرنا.
0: بہت خوب.
3: میں اپنے حصے کے سارے جگنو تمہارے قدموں میں ڈال دوں گا.
0: بہت خوب بہت خوب.
3: میں اپنے حصے کے سارے جگنو تمہارے قدموں میں ڈال دوں گا، کب اندھیرے نے تجھ کو دیکھا تو اس کی آنکھیں نکال دوں گا.
0: کیا کہنے. بہت خوب بہت خوب
3: بہت شکریہ. مگر زمانہ بدل چکا ہے،
0: مگر زمانہ بدل چکا ہے،
3: مگر زمانہ بدل چکا ہے، تمام چیزیں جو مفت لی تھی اب تم ان کا حساب لکھو.
0: بہت اچھے
3: بہت شکریہ. کہ میں نے لکھا تھا ایک صفحہ، تم اس کے بدلے کتاب لکھو، لکھو کہ کیسے شراب چھوڑی، لکھو کہ کیسے جناب چھوڑی، لکھو کہ کیسے وہ وعدے توڑے، لکھو کہ کیسے یوں اپنے چھوڑے.
0: بہت اچھے بہت اچھے
3: بہت شکریہ. لکھو کہ کیسے وہ چلا تھا، لکھو کہ کیسے وہ جلا تھا، لکھو کہ کیسے وہ چپ رہا تھا، لکھو اندھیرا بھی گپ رہا تھا.
0: بہت خوب.
3: مگر یہ لکھنے کے واسطے تو، مگر یہ لکھنے کے واسطے تو تمہیں بھی جلنا پڑے گا جانا.
0: کیا کہنے.
3: ارے مگر یہ لکھنے کے واسطے تو تمہیں بھی جلنا پڑے گا جانا، تمہیں بھی میری طرح اکیلا جی کے مرنا
0: پڑے گا جانا. بہت خوب بہت خوب.
3: مگر یہ تم سے کبھی بھی لیکن نہ ہو سکا ہے،
0: نہ ہو سکے گا. بہت خوب.
3: کہ کوئی بھی اس کہ کوئی بھی اب سچ کا پیچھا نہ کر رہا ہے نہ کر سکے گا، چھوڑو جانا سوال سارے، ارے تو چھوڑو جانا سوال سارے، فقط تم اپنا جواب سن لو، میرا سارا عذاب سن لو.
0: بہت خوب بہت خوب
3: بہت شکریہ. کہ کون ہوں میں، کہ کون ہوں میں، اگر تم پوچھو کہ میرا شجرا تو غزنوی کا اون ہوں میں، کبھی جو لٹکا تھا سولی پر وہ انل حق کا جنون ہوں میں.
0: بہت خوب
3: بہت شکریہ. کبھی میں سب کا جواب دے دوں، کبھی سوال بدون ہوں میں، کبھی میں چیخوں بڑک بڑک کر، کبھی سراپا سکون ہوں میں.
0: بہت خوب بہت خوب.
3: کبھی میں جھیلوں زمانے بھر کو، کبھی میں جھیلوں زمانے بھر کو, کبھی شکستہ ستون ہوں میں, کبھی میں پڑھ لوں نمازیں ساری, کبھی فرائض کا ہون ہوں میں.
0: کیا کہنے, بہت خوب بہت خوب,
3: بہت شکریہ. اور اگر صفائی نہیں یہ کافی, ابھی بھی شک ہے کہ کون ہوں میں؟
0: واہ واہ بہت خوب بہت خوب.
3: اگر صفائی نہیں یہ کافی, ابھی بھی شک ہے کہ کون ہوں میں؟ تو فارہا بھی یہ کہہ رہی ہے, تو فاریہ بھی یہ کہہ رہی ہے کہ نئے زمانے کا جون ہوں میں.
0: کیا
3: سن لیا نا کہ کون ہوں میں؟
0: بہت
3: جون تھا وہ جون ہوں میں.
0: کیا کہنے کیا کہنے, مجھے وسیع شاہ کے چند اشعار ہیں. میں نے کہا ہم بھی اس پروگرام میں سننے والی فرمائش کر رہے ہیں تو ہم بھی ایک غزل پیش کرتے ہیں اسی میں, کہ دکھ درد کے ماروں سے میرا ذکر نہ کرنا, دکھ درد کے ماروں سے میرا ذکر نہ کرنا, گھر جاؤ تو یاروں سے میرا ذکر نہ کرنا, دکھ درد کے ماروں سے میرا ذکر نہ کرنا, گھر جاؤ تو یاروں سے میرا ذکر نہ کرنا, اور وہ ضبط نہ کر پائیں گی آنکھوں کے سمندر, وہ ضبط نہ کر پائیں گی آنکھوں کے سمندر, تم راہ گزاروں سے میرا ذکر نہ کرنا, اور پھولوں کے نشے من میں رہا ہوں میں سدا سے, پھولوں کے نشے من میں رہا ہوں میں سدا سے, دیکھو کبھی خاروں سے میرا ذکر نہ کرنا, پھولوں کے نشے من میں رہا ہوں میں سدا سے, دیکھو کبھی خاروں سے میرا ذکر نہ کرنا, اور شاید یہ اندھیرے ہی مجھے راہ دکھا دیں, شاید یہ اندھیرے ہی مجھے راہ دکھا دیں, اب چاند ستاروں سے میرا ذکر نہ کرنا, اور وہ میری کہانی کو غلط رنگ نہ دے دیں, وہ میری کہانی کو غلط رنگ نہ دے دیں, افسانہ نگاروں سے میرا ذکر نہ کرنا, اور شاید وہ میرے حال پہ بے ساختہ رو دیں, شاید وہ میرے حال پہ بے ساختہ رو دیں, اس بار بہاروں سے میرا ذکر نہ کرنا, شاید وہ میرے حال پہ بے ساختہ رو دیں, اس بار بہاروں سے میرا ذکر نہ کرنا, اور لے جائیں گی گہرائی میں تم کو بھی بہا کر, لے جائیں گی گہرائی میں تم کو بھی بہا کر, دریا کے کناروں سے میرا ذکر نہ کرنا, اور وہ شخص ملے تو اسے ہر بات بتاتا, وہ شخص ملے تو اسے ہر بات بتاتا, تم صرف اشاروں سے میرا ذکر نہ کرنا. اور اب مائک کھولتے ہیں سکوت, آپ اپنی مائک ان میوٹ کیجیے, آپ سے کچھ سنتے ہیں, اور غالباً اب ہمارے پاس زیادہ وقت بھی نہیں ہوگا. جی آپ لائن پہ ہیں ہمارے ساتھ ہیں سکوت, تو آپ کچھ سنائیے.
4: جی بہت شکریہ.
0: جی
4: میں اشفاق احمد سائنس کی غزل پیش کرنا
0: جی جی جی جی جی جی
4: وہ کہتے ہیں کہ وہ مجھ کو دستیاب بڑی دیر تک رہا,
0: وہ مجھ کو دستیاب بڑی دیر تک رہا,
4: وہ مجھ کو دستیاب بڑی دیر تک رہا, میں اس کا انتخاب
0: بڑی دیر تک رہا. بہت خوب.
4: دیکھا تھا اس نے مڑ کے مجھے ایک نظر تو پھر.
0: یوسف صاحب بے حد شکریہ آپ کا.
4: آنکھوں میں اس طرح
0: بڑی دیر تک رہا. بہت خوب.
4: خوشبو بھی قید ہو گئی لفظوں کے جال میں.
0: آہا.
4: خوشبو بھی قید ہو گئی لفظوں کے جال میں, خط میں وہ ایک گلاب
0: بڑی دیر تک رہا. بہت خوب بہت خوب.
4: چہرے پہ پھیلنے لگی تعبیر کی تھکن.
0: آہا.
4: پلکوں پہ ایک خواب
0: بڑی دیر تک رہا. بہت خوب.
4: پہلے پہل تو عشق کے آداب یہ بھی تھے.
0: پہلے پہل تو عشق کے آداب یہ بھی تھے.
4: میں آپ وہ جناب
0: بڑی دیر تک رہا. پیار جب حد سے بڑا سارے تکلف مٹ گئے, آپ سے پھر تم ہوئے پھر تو کا عنواں ہو گئے.
4: اور بارش کی طرح مجھ پر برستا رہا وہ شخص.
0: ہاں بارش کی طرح مجھ پہ برستا رہا وہ شخص, بڑی دیر تک رہا. بہت خوب.
4: اور سر پھر وہ کہتا ہے کہ پھر صبح تک ہی چھت پہ ستارے مقیم تھے.
0: آہا.
4: پھر صبح تک ہی چھت پہ
0: ستارے مقیم تھے.
4: کھڑکی میں مہتاب
0: بڑی دیر تک رہا. کیا کہ
4: وہ کہتے ہیں کہ اس کے سوال پر سبھی الفاظ مر گئے.
0: آہا.
4: اس کے سوال پر سبھی
0: الفاظ مر گئے.
4: اشکوں میں پھر جواب
0: بڑی دیر تک رہا.
4: اور شیر آخر کے گن گن کے مجھ پہ وہ کتنے احسان کر گیا.
0: آہا.
4: گن گن کے مجھ پہ کتنے وہ
0: احسان کر گیا.
4: اوروں پہ پھر حصہ
0: बहुत खूब,
4: वो मुझको दस्ते आप
0: बड़ी देर तक रहा, बहुत शुक्रिया। और आपकी इसी गजल से, आप अपनी माइक म्यूट कर लीजिएगा, इसी गजल से मुझे चंद अशआर शकील अख्तर साहब के याद आ गए। बहुत ही अच्छा लिखते थे शकील अख्तर साहब, के उसकी तरफ हयात बड़ी देर तक रही, उसकी तरफ हयात बड़ी देर तक रही, मुट्ठी में कायनात बड़ी देर तक रही, और वो सुन रही थी भीगती आंखों से मेरी बात, वो सुन रही थी भीगती आंखों से मेरी बात, मुट्ठी में कायनात बड़ी देर तक रही, उसकी तरफ हयात बड़ी देर तक रही। और सना आप देख लीजिए, अगर कोई हमारे साथ और समय है तो हम उन्हें ले लेते हैं, नहीं तो फिर आखिरी कलाम और आखिरी गीत पेश करते हैं। यूसुफ साहब गालबन कोशिश कर रहे थे, तो अगर उन्हें लेती हैं तो आप उन्हें लाइव ले लीजिए यूसुफ साहब को।
5: जी अगर कोई आना नहीं चाह रहा तो मैं चंद।
0: जी जी यूसुफ साहब बड़ी देर से पूछ रहे थे, तो अगर वो लाइन पे स्टिल हैं तो, क्योंकि हमारे पास सिर्फ 2-3 मिनट्स हैं, तो आपसे हम दो बार सुन चुके हैं, तो यूसुफ साहब अगर आप रिक्वेस्ट भेजिए, आपसे दुआ सलाम कर लेते हैं। जी यूसुफ आप रिक्वेस्ट भेजिए, और निगाह हुसैन साहब आप भी रिक्वेस्ट भेजिए, आपसे भी चलिए दो अशआर सुन लेंगे हम, और क्योंकि हमारे पास मुख्तसर सा ही वक्त है, अब ज़्यादा वक्त है नहीं, ठीक है, और आप रिक्वेस्ट भेजिए तो हम एक्सेप्ट करके तो आपसे हम थोड़ा सा कलाम सुन लेंगे। आप खासी देर से हमें, आपकी रिक्वेस्ट अभी मिली नहीं है, आप दोबारा भेज दीजिए यूसुफ साहब अभी। जी हाँ सीक्रेट, बेहद शुक्रिया आप सभी अहबाब जो आज के इस प्रोग्राम का हिस्सा बने, इस प्रोग्राम को आपने रौनक बख्शी, इज्जत बख्शी, आप सभी का दिल की गहराइयों से हम शुक्रिया अदा करते हैं। निगाह हुसैन साहब अगर आप रिक्वेस्ट भेजेंगे तो हम आपसे भी थोड़ी सी दुआ सलाम कर लेंगे, और यूसुफ अगर आप दोबारा हमें रिक्वेस्ट भेजें तो हमारे पास मुख्तसर सा वक्त है जिसमें आपसे भी हम बात कर लेते हैं। सामिन इस वक्त आप सुन रहे हैं रंगे महफिल प्रोग्राम आपके अपने ब्रेडफोर्ड एशियन रेडियो से 14:13 AM पर, और हमारी वेबसाइट है www.bradfordasianradio.co.uk, bradfordasianradio.co.uk हमारी वेबसाइट। और अगर आप इस रेडियो के साथ ब्रेडफोर्ड या इसके मुजाफात में रहते हैं, कीतले, हेलीफैक्स, हडर्सफील्ड, लीड्स, तो आप इस रेडियो को एज ए प्रेजेंटर ज्वाइन भी कर सकते हैं। यूसुफ अगर आप हमें रिक्वेस्ट भेजेंगे तो, अगर आप कुछ सुनाना चाहें तो रिक्वेस्ट भेजिए, आपको हम एक्सेप्ट कर लेंगे और आपसे भी कुछ सुन लेंगे एक आध शेर, ठीक है। और अगर आप इस रेडियो को ज्वाइन करना चाहें तो बात हम कर रहे थे, आप हमें व्हाट्सएप के जरिए भी रब्ता कर सकते हैं 00447-00447-800-599-563। साहब बहुत शुक्रिया आपका, बहुत नवाजिश, आप सारे हमारे लिए काबिल कदर हैं। प्लीज़ पिक, आपकी रिक्वेस्ट सना देखिए, इनकी रिक्वेस्ट हमें मौसूल हुई है यूसुफ साहब की, तो हम इनसे बात कर लेते हैं। सना आप देख सकती हैं? जी आपकी रिक्वेस्ट हमें दिख नहीं रही है, अगर हमें अपीयर होगी तो हम आपसे ज़रूर सुनना चाहेंगे कुछ, आप खासी देर से कोशिश कर रहे थे। तो निगाह हुसैन साहब आप भी अपनी रिक्वेस्ट, आपको इनविटेशन हमने सेंड कर दिया, अगर आप रिक्वेस्ट करेंगे यूसुफ। चलिए अब यूं करते हैं कि हमारे जो भी हमारे रेगुलर कॉलर हैं, एम के सीक्रेट, दूसरे जो हमारे साथी थे यहाँ पे, आप सभी का दिल की गहराइयों से हम शुक्रिया अदा करते हैं जिन्होंने आज के रंगे महफिल में हमारा साथ निभाया, आपने कॉल्स की, आप टिकटॉक पे हमारे साथ लाइव रहे, आप सभी का दिल की गहराइयों से शुक्रिया। और अब इसी के साथ ही आज का रंगे महफिल पहुँचता है अपने इख्तिताम पे, अपना बहुत सा ख्याल रखिएगा, अल्लाह पाक आप सभी को सेहत व सलामती दे, हमें भी दुआओं में याद रखिएगा। इंशाल्लाह ताला अगली महफिल तक आप सभी से इजाज़त चाहेंगे, फिर होगी आपसे मुलाकात, इजाज़त दीजिए, अल्लाह हाफिज़।